अलका याग्निकवंग अमित कुमारको कन्ठले सुन्थिले हम फिल्म र यी गीतटी श्रोताबन्धु यति सहित अशेष होला जिर हिन्दी फिल्म गीतर कार्यक्रम सिने सङ्गीत आपणमाने ट्युन गर्छन्ति 102.6 एफएम आकाशवाणी राउरकेला केन्द्रको परवर्ती कार्यक्रम समाचार सन्ध्या एवं परे परे इंग्रजीले संवाद शुणिपारे आकाशवाणी दिल्लीरु किछि क्षण मध्यरे।